0: نمشي ولا مجيز بشير الدنيا كلا علينا دار مقصد ست مري كلا فهنا بحضن السوز وكذن تسمى دين كلا فرطاني غني مي كلي جيسي علي كلا فاكر ولي جمال وفي دن كشي وفي صورت وفي زمير وفي روشني وفي وردارت وفي سوير وفي آدري وفي نمترت وفي خطاب وفي يا ولي وفي भरपूर हल्ला हैदर कर्रार की तरह लश्कर में घूमने लगा तलवार की तरह।
1: आया शरीफ रात वो शब्बीर का अलम, दरिया ने चूम चूम दिए शेर के कदम। बोला सिपाही जुल्म से वो तय करे हशम, देखो है कौन नहर का मुख्तार, तुम कि हम। जाने गुरूर टूट गया मेरे शाम का, दरिया पे इख्तियार है हर तक नाकाम का।

0: یہ آکاشوانی ہے، خبروں کے ساتھ میں مہتاب عالم۔ تجارت اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کہا ہے کہ بھارت برطانیہ آزاد تجارتی معاہدہ اب تک کا سب سے جامع معاہدہ ہے۔ وینزویلا میں آنے والے تباہ کن زلزلے میں ہلاکتوں کی تعداد بڑھ کر 164 ہو گئی ہے۔ وزیر اعظم نریندر مودی نے تعزیت کا اظہار کرتے ہوئے بچاؤ اور امدادی کاروائیوں میں تعاون کی پیشکش کی ہے۔ رام مندر عطیات میں خلد برد کے معاملے میں اتر پردیش ایس آئی ٹی کی ابتدائی رپورٹ کی سفارش کے بعد ایف آئی آر درج کر لی گئی ہے۔ 1 جولائی سے 36 صفحات والے نئے پاسپورٹ یا پاسپورٹ کی تجدید کی فیس بڑھا کر 2500 روپے کر دی گئی ہے۔ اسی طرح تتکال فیس اب 5000 روپے ہوگی۔ بھارت 28 جون سے بنگلہ دیش کے شہریوں کے لیے سیاحتی ویزا جاری کرنے کا عمل دوبارہ شروع کرے گا۔ اور فیفا ورلڈ کپ میں آج رات فلاڈیلفیا میں گروپ ای کے ایک میچ میں کوراکاؤ کا مقابلہ ایوری کوسٹ سے ہوگا۔ اب خبریں تفصیل سے۔ تجارت اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کہا ہے کہ بھارت برطانیہ جامع اقتصادی و تجارتی معاہدہ سی ای ٹی اے عالمی معیشت کو تقویت دینے میں اہم رول ادا کرے گا۔ آج لندن میں انڈیا گلوبل فورم آئی جی ایف یو کے انڈیا ویک سے خطاب کرتے ہوئے انہوں نے کہا کہ برطانیہ کے ساتھ آزاد تجارتی معاہدہ ایف ٹی اے بھارت کی جانب سے اب تک کیے گئے معاہدوں میں سب سے جامع معاہدہ ہے۔ جناب پیوش گوئل 15 جولائی سے بھارت برطانیہ جامع اقتصادی و تجارتی معاہدے کے نفاذ کے لیے دونوں ممالک کی تیاریوں کا جائزہ لینے کے لیے 3 روزہ دورے پر برطانیہ پہنچے ہیں۔ انہوں نے کہا کہ یہ سمجھوتا دونوں ملکوں کو عالمی ویلو چین سے مزید جوڑے گا اور اقتصادی تعاون اور ترقی کے نئے مواقع فراہم کرے گا۔ وزیر موصوف نے مزید کہا کہ دونوں ممالک دفاع، اہم معدنیات اور دیگر کلیدی شعبوں میں تعاون کو مسلسل بڑھا رہے ہیں۔ انہوں نے اس بات پر بھی زور دیا کہ بھارت اور برطانیہ دہشت گردی کے خاتمے اور عالمی امن و استحکام اور خوشحالی کے فروغ کی خاطر مشترکہ عزم رکھتے ہیں۔ وزیر اعظم نریندر مودی نے آج بھارت میں امیزون کی 48 ارب ڈالر کی ریکارڈ سرمایہ کاری کا خیر مقدم کیا ہے۔ وزیر اعظم نے نئی دلی میں امیزون کے سی ای او ایم ڈی جیسی سے ملاقات کی۔ ایک سوشل میڈیا پوسٹ پر وزیر اعظم نے کہا کہ سرمایہ کاری نوجوانوں کے نئے مواقع فراہم کرے گی۔ انہوں نے مزید کہا کہ یہ دنیا بھر میں بھارت میں سرمایہ کاری کے لیے بڑھتی ہوئی دلچسپی کی عکاس ہے۔ میڈیا سے بات چیت کرتے ہوئے این ڈی ایجنسی نے کہا کہ وہ وزیر اعظم نریندر مودی کے وکست بھارت اور آتم نربھر بھارت کے نظریے سے کافی متاثر ہیں۔ انہوں نے بھارت کی ترقی کے سفر میں ایک طویل مدتی ساجھے دار بننے کا عزم ظاہر کیا۔ وینزویلا کی کارگزار صدر ڈیلسی روڈریگز نے آج کہا کہ ملک میں آنے والے دو طاقتور زلزلے میں 164 افراد ہلاک اور 971 زخمی ہو گئے ہیں۔ اس سے قبل انہوں نے کہا تھا کہ کل رات 7.2 اور 7.5 شدت کے زلزلے کے بعد کم سے کم 32 افراد کی ہلاک ہونے کی تصدیق ہوئی تھی، تاہم ہلاکتوں میں مزید اضافے کا خدشہ تھا۔ یہ زلزلے گزشتہ ایک صدی میں وینزویلا میں آنے والے سب سے طاقتور زلزلوں میں شمار کیے جا رہے ہیں، جس کے جھٹکے پورے خطے میں محسوس کیے گئے۔ کئی عمارتوں کو خالی کرا لیا گیا، جبکہ زلزلے کے اثرات برازیل کے امیزون علاقے تک محسوس کیے گئے، جو وینزویلا کی راجدھانی کراکاس سے تقریباً 1700 کلومیٹر دور ہے۔ اس دوران وینزویلا کے صدر نے زلزلے کے بعد بھارت کی جانب سے اظہار یکجہتی کی ستائش کرتے ہوئے کہا کہ یہ مشکل وقت میں دونوں ممالک کے عوام کے درمیان تعاون اور دوستی کے جذبے کی عکاسی کرتا ہے۔ انہوں نے وزیر اعظم نریندر مودی کے تعزیتی پیغام اور امدادی سرگرمی میں تعاون کی پیشکش کا بھی خیر مقدم کیا۔ وزیر خارجہ ڈاکٹر اجے شنکر نے کہا کہ دنیا زیادہ سے زیادہ بڑے پیمانے پر ہتھیاروں کی تیاری اور ذخیرہ اندوزی، زیادہ خطرات مول لینے اور سوشل میڈیا کے دور کی مناسبت سے کی جانے والی سیاست کا مشاہدہ کر رہی ہے۔ جنوبی کوریا میں امن اور خوشحالی کے لیے جے ای جے یو فورم 2026 سے خطاب کرتے ہوئے ڈاکٹر جیشنکر نے کہا کہ اختلافات پر زور دینے کے رجحان میں اضافہ ہوا ہے، اور انہوں نے یہ بھی کہا کہ ٹیکنالوجی کی ترقی سے اپنے آپ میں ایسی امتیازی خصوصیات کی حوصلہ افزائی ہوتی ہے۔ وزیر موصوف نے کہا کہ کووڈ-19 دہشت گردانہ واقعات یا انتہائی موسمیاتی واقعات جیسے چیلنجوں سے نمٹنے کی غرض سے بین الاقوامی تعاون اور اشتراک کی ضرورت ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ اتر پردیش حکومت نے ایودھیا میں رام مندر عطیات میں مبینہ خلد برد سے متعلق کیس کے سلسلے میں کارروائی کرتے ہوئے 3 افراد کو گرفتار کیا۔ لکھنؤ زون کے اے ڈی جی پروین کمار نے آکاشوانی کو بتایا کہ 3 افراد گرفتار کیے گئے ہیں۔ انہوں نے کہا کہ شری رام جنم بھومی تیرتھ के शितरा ट्रस्ट के एक रुकन कृष्ण मोहन की जानिब से एक शिकायत दर्ज कराने के बाद एक एफआईआर दर्ज की गई है। एफआईआर में कुल 8 अफराद को नामजद किया गया है, हालांकि इनमें कोई बड़ा नुमाया नाम शामिल नहीं है। 6 मुलजिम मुबैना तौर पर कैशियर बताए जाते हैं। यह कार्रवाई एक खसूसी तहकीकती टीम एसआईटी की जानिब से अपनी रिपोर्ट पेश किए जाने के बाद की गई। ये छानबीन राम मंदिर को मिले अतियात के मामले में मुबैना बेजाबतगियों से मुतालिक की गई है। पेट्रोलियम और कुदरती गैस के वजीर हरदीप सिंह पुरी ने आज हरियाणा के शहर गुरुग्राम में ब्रिक्स के तवानाई के वजीरों की मीटिंग के मौके पर ईरान के पेट्रोलियम के वजीर मोहसिन पाकेनजैड से मुलाकात की। एक सोशल मीडिया पोस्ट पर जनाब पुरी ने कहा कि मीटिंग के दौरान दोनों लीडरों ने तवानाई के शोबे में ताउन के लिए मौके के बारे में गौरखोज किया। उन्होंने मजीद कहा कि भारत मुजाकरात, साझेदारी और बाहमी तौर पर मुफीद रवाबित के जरिए तवानाई की यकीनी फराहमी में इजाफे के लिए अहदबंद है। भारत ने आज ब्रिक्स 2026 की अपनी सदारत के तहत हरियाणा के शहर गुरुग्राम में ब्रिक्स के तवानाई के वजीरों की 11वीं मीटिंग की मेजबानी की। हुकूमत ने पासपोर्ट के लिए दरखास्त फीस में इजाफा कर दिया है। अब 36 सफहात पर मुश्तमिल नए पासपोर्ट या पासपोर्ट की तजदीद की फीस 2500 रूपये होगी। पासपोर्ट तमीमी जवाबी 2026 का इतलाक 1 जुलाई से होगा। वजारत खारजा के मुताबिक नई फीस के तहत तत्काल स्कीम के तहत नए पासपोर्ट या पासपोर्ट की तजदीद के लिए 5000 रूपये वसूल किए जाएंगे। 7 सफहात पर मुश्तमिल आम पासपोर्ट या उसकी तजदीद की फीस 3500 रूपये मुकर्रर की गई है, जबकि तत्काल के तहत इसकी फीस 6000 रूपये होगी। वाजह है कि इस वक्त 36 सफहात वाले पासपोर्ट की फीस 1500 रूपये और 60 सफहात वाले पासपोर्ट की फीस 2000 रूपये है। रेलवे के मरकजी वजीर अश्विनी वैष्णव ने आज रेलवे के सीनियर अफसरान के साथ एक जायजा मीटिंग की, जिसमें भारतीय रेलवे को मुख्तलिफ अकसाम की अशिया की मालबरदारी के लिए सबसे पसंदीदा जरिया बनाने के लिए मुजवजा असलाहत पर तबादला ख्याल किया गया। इजलास में इस बात पर भी जोर दिया गया कि हाल ही में सीमेंट और नमक जैसी अशिया की तरसील के लिए तैयार किए गए खसूसी वैगनों की कामयाबी ने इस अहमियत को वाजे किया है कि वैगनों का डिजाइन सनअत की अमली जरूरियात के मुताबिक होना चाहिए। दिफा के शोबे में खुद कफालत के सिर्फ एक अहम संग मील हासिल करते हुए दिफाई तहकीक व तरक्की के इदारे DRDO ने मुल्क में ही तैयार करदा नेटरा कबल अज वक्त फजाई वार्निंग और कंट्रोल AEW&C निजाम के लिए हतमी ऑपरेशनल मंजूरी FOC हासिल कर ली है। बांग्लादेश में भारत के नए तकर्र करदा हाई कमिश्नर दिनेश त्रिवेदी ने आज ढाका में वाकई बंगा भवन में बांग्लादेश के सदर मोहम्मद शहाबुद्दीन को अपने सफारती असनाद पेश करने के बाद बाजाबता तौर पर अपने ओहदे का चार्ज संभाल लिया। सदारती महल में असनाद पेश करने की तकरीब के बाद दिनेश त्रिवेदी ने ढाका में भारतीय वीजा दरखास्त मरकज IVAC का दौरा किया, जहां उन्होंने मरकज के कामकाज का जायजा लिया और हुक्काम से मुलाकात की। इस मरकज में वीजा दरखास्त गुजारों की बड़ी तादाद पर इत्मीनान का इजहार करते हुए हाई कमिश्नर ने बांग्लादेश के शहरियों के लिए मामूल की वीजा खिदमत दोबारा शुरू करने का ऐलान किया। उन्होंने कहा कि सियाती वीजा के लिए दरखास्तें इस माह की 28 तारीख से कबूल की जाएंगी। जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने जोर देकर कहा कि श्री अमरनाथ जी यात्रा 2026 के इनेकाद के दौरान किसी भी ऑपरेशनल कोताही के खिलाफ बिल्कुल भी बर्दाश्त न करने की पॉलिसी होनी चाहिए। फीफा वर्ल्ड कप में आज देर रात अमरीका के शहर फिलाडेल्फिया में ग्रुप ई के एक मैच में कोराकाओ का मुकाबला आइवरी कोस्ट से होगा। आखिर में खास खबरें एक बार और। तजारत और सनअत के मरकजी वजीर पीयूष गोयल ने कहा है कि भारत बरतानिया आजाद तजारती मुआहदा अब तक का सबसे जामिया मुआहदा है। वेनेजुएला में आने वाले तबाहकुन जलजिले में हलाकतों की तादाद बढ़कर 164 हो गई है। वजीर आजम ने ताजियत का इजहार करते हुए बचाव और इमदादी कार्रवाईयों में ताउन की पेशकश की है। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी की उर्दू सर्विस है। अब आप सुनेंगे एक फीचर, मौजू है तिश्नगी, तहरीर है अशरफ आबदी की।

0: گردی کے خاتمے اور عالمی امن استحکام اور خوشحالی کے فروغ کی خاطر مشترکہ عزم رکھتے ہیں. وزیراعظم نریندر مودی نے کل بھارت میں ایمیزون کی 48 ارب ڈالر کی ریکارڈ سرمایہ کاری کا خیر مقدم کیا ہے. وزیر اعظم نے نئی دلی میں ایمیزون کے سی ای او اینڈی جیسی سے ملاقات کی. ایک سوشل میڈیا پوسٹ پر وزیر اعظم نے کہا کہ یہ سرمایہ کاری نوجوانوں کے لیے نئے مواقع فراہم کرے گی. انہوں نے مزید کہا کہ یہ دنیا بھر میں بھارت میں سرمایہ کاری کے لیے بڑھتی ہوئی دلچسپی کی عکاس ہے. میڈیا سے بات کرتے ہوئے اینڈی جیسی نے کہا کہ وہ وزیر اعظم مودی کے وکست بھارت اور آتم نربھر بھارت کے نظریے سے کافی متاثر ہیں. انہوں نے بھارت کی ترقی کے سفر میں ایک طویل مدتی ساجدار بننے کا عزم ظاہر کیا. ریلوے کے مرکزی وزیر اشونی ویشنو نے کل ریلوے کے سینئر افسران کے ساتھ ایک جائزہ میٹنگ کی, جس میں بھارتی ریلوے کو مختلف اقسام کی اشیاء کی مال برداری کے لیے سب سے پسندیدہ ذریعہ بنانے کے لیے مجوزہ اصلاحات پر تبادلہ خیال کیا گیا. اجلاس میں اس بات پر بھی زور دیا گیا کہ حال ہی میں سیمنٹ اور نمک جیسی اشیاء کی ترسیل کے لیے تیار کیے گئے خصوصی ویگنوں کی کامیابی نے اس اہمیت کو واضح کیا ہے کہ ویگنوں کا ڈیزائن صنعت کی عملی ضروریات کے مطابق ہونا چاہیے. مخصوص اشیاء کے لیے تیار کردہ ویگنوں نے سامان کی لوڈنگ ان لوڈنگ اور نقل و حمل کی کارکردگی میں بہتری پیدا کی ہے, جس کے نتیجے میں ریل کے ذریعے مال برداری کا نظام مزید مؤثر اور پرکشش ہوا ہے. جناب ویشنو نے کہا کہ ڈیزائن کو منظوری اور ابتدائی نمونے کی تیاری کے لیے سخت معیارات اپنانے سے بھارت میں اعلیٰ ترین معیار کے ویگنوں کی تیاری یقینی بنائی جا سکے گی. بھارت نے کل برکس 2026 کی اپنی صدارت کے تحت ہریانہ کے شہر گروگرام میں برکس کے توانائی کے وزیروں کی 11ویں میٹنگ کی میزبانی کی. بجلی کی وزارت نے کہا کہ اس میٹنگ میں برکس رکن ملکوں کے توانائی کے وزراء, نائب وزراء اور سرکردہ عہدیداروں نے ایک جگہ جمع ہو کر توانائی سے متعلق کلیدی عالمی چیلنجوں اور توانائی کے شعبے میں اشتراک کو مستحکم بنانے کے بارے میں تبادلہ خیال کیا. وزارت نے یہ بھی بتایا کہ میٹنگ میں برکس کے توانائی کے وزیروں کے 11ویں مشترکہ اعلامیے کو منظوری دی گئی, جس میں توانائی کی یقینی فراہمی, پائیداریت, اختراع, لچکدار بنیادی ڈھانچہ اور صلاحیت سازی سے متعلق شعبوں میں تعاون کی توسیع کی گئی. میٹنگ سے خطاب کرتے ہوئے بجلی کے مرکزی وزیر منوہر لال نے کہا کہ توانائی اقتصادی نمو, سماجی ترقی اور انسانی نشو نما کے لیے بنیادی حیثیت رکھتی ہے. دفاع کے شعبے میں خود کفالت کی سمت ایک اہم سنگ میل حاصل کرتے ہوئے دفاعی تحقیق و ترقی کے ادارے ڈی آئی ڈی او نے ملک میں ہی تیار کردہ نیترا قبل از وقت فضائی وارننگ اور کنٹرول اے ای ڈبلو این سی نظام کے لیے حتمی آپریشنل منظوری ایف او سی حاصل کر لی ہے. ایف او سی سرٹیفکیٹ کل بنگلورو میں منعقدہ ایک شاندار تقریب کے دوران بھارتی فضائیہ کے حوالے کیا گیا, جس سے ملک کی فضائی نگرانی اور نیٹورک پر مبنی جنگی صلاحیتوں میں نمایاں اضافہ ہوگا. وینزویلا کی کارگزار صدر ڈیلسی روڈریگیز نے کل کہا کہ ملک میں آنے والے دو طاقتور زلزلے میں 164 افراد ہلاک اور 971 زخمی ہو گئے ہیں. اس سے قبل انہوں نے کہا کہ رات 7.2 اور 7.5 شدت کے زلزلے کے بعد کم سے کم 32 افراد کی ہلاک ہونے کی تصدیق ہوئی تھی, تاہم ہلاکتوں میں مزید اضافے کا خدشہ تھا. یہ زلزلے گزشتہ ایک صدی میں وینزویلا میں آنے والے سب سے طاقتور زلزلوں میں شمار کیے جا رہے ہیں, جس کے جھٹکے پورے خطے میں محسوس کیے گئے. کئی عمارتوں کو خالی کرا لیا گیا, جبکہ زلزلے کے اثرات برازیل کے ایمیزون علاقے تک محسوس کیے گئے, جو وینزویلا کی راجدھانی کاراکاس سے تقریباً 17 کلومیٹر دور ہے. اس دوران وینزویلا کی صدر نے زلزلے کے بعد بھارت کی جانب سے اظہار یکجہتی کی ستائش کرتے ہوئے کہا کہ یہ مشکل وقت میں دونوں ممالک کے عوام کے درمیان تعاون اور دوستی کے جذبے کی عکاسی کرتا ہے. انہوں نے وزیر اعظم نریندر مودی کے تعزیتی پیغام اور امدادی سرگرمیوں میں تعاون کی پیشکش کا بھی خیر مقدم کیا. पेट्रोलियम और कुदरती गैस के वजीर हरदीप सिंह पुरी ने कल हरियाणा के शहर गुरुग्राम में ब्रिक्स के तवानाई के वजीरों की मीटिंग के मौके पर ईरान के पेट्रोलियम के वजीर मोहसिन पाक निजात से मुलाकात की। एक सोशल मीडिया पोस्ट पर जनाब पुरी ने कहा कि मीटिंग के दौरान दोनों लीडरों ने तवानाई के शोबे में तआवुन के लिए मौके के बारे में गौर खोज किया। उन्होंने मजीद कहा कि भारत मुजाकरात, साझेदारी और बाहमी तौर पर मुफीद रवाबित के जरिए तवानाई की यकीनी फराहमी में इजाफे के लिए अहदबंद है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। हुकूमत ने पासपोर्ट के लिए दरख्वास्त फीस में इजाफा कर दिया है। अब 36 सफात पर मुश्तमिल नए पासपोर्ट या पासपोर्ट की तजदीद की फीस 2,500 रूपये होगी। पासपोर्ट तरमीमी जवाबित 2026 का इतलाक 1 जुलाई से होगा। वजारत खारजा के मुताबिक नई फीस के तहत तत्काल स्कीम के तहत नए पासपोर्ट या पासपोर्ट की तजदीद के लिए 5,000 रूपये वसूल किए जायेंगे। 60 सफात पर मुश्तमिल आम पासपोर्ट या इसकी तजदीद की फीस 3,500 रूपये मुकर्रर की गई है, जबकि तत्काल के तहत इसकी फीस 6,000 रूपये होगी। वाजह है कि इस वक्त 36 सफात वाले पासपोर्ट की फीस 1,500 रूपये और 60 सफात वाले पासपोर्ट की फीस 2,000 रूपये है। वजीर खारजा डॉक्टर एस जयशंकर ने कहा है कि दुनिया ज्यादा बड़े पैमाने पर हथियारों की तैयारी और जखीरा अंदोजी ज्यादा खतरात मोल लेने और सोशल मीडिया के दौर की मुनासिबत से की जाने वाली सियासत का मुशाहिदा कर रही है। जनूबी कोरिया में अमन और खुशहाली के लिए जेजू फोरम 2026 से खिताब करते हुए डॉक्टर जयशंकर ने कहा कि इख्तिलाफात पर जोर देने के रुझान में इजाफा हुआ है और उन्होंने ये भी कहा कि टेक्नोलॉजी की तरक्की से अपने आप में ऐसी इम्तियाजी खसूसियात की हौसला अफजाई होती है। वजीर मौसूफ ने कहा कि कोविड-19 दहशतगर्दाना वाकयात या इंतहाई मौसमियाती वाकयात जैसे चैलेंजों से निपटने की गर्ज से बैन-उल-अक़वामी तआवुन और इश्तराक की जरूरत है। बांग्लादेश में भारत के नए तकरर करदा हाई कमिश्नर दिनेश त्रिवेदी ने कल ढाका में वाके बंगा भवन में बांग्लादेश के सदर मोहम्मद शहाबुद्दीन को अपनी सिफारती असनाद पेश करने के बाद बाजाब्ता तौर पर अपने ओहदे का चार्ज संभाल लिया। सदारती महल में असनाद पेश करने की तकरीब के बाद दिनेश त्रिवेदी ने ढाका में भारतीय वीजा दरख्वास्त मरकज IVAC का दौरा किया, जहां उन्होंने मरकज के कामकाज का जायजा लिया और हुक्काम से मुलाकात की। इस मरकज में वीजा दरख्वास्त गुजारों की बड़ी तादाद में इत्मीनान का इजहार करते हुए हाई कमिश्नर ने बांग्लादेश के शहरियों के लिए मामूल की वीजा खिदमत दोबारा शुरू करने का ऐलान किया। उन्होंने कहा कि सियाहती वीजे के लिए दरख्वास्तें इस माह की 28 तारीख से कबूल की जाएंगी। आखिर में खास खबरें एक बार फिर। तजारत और सनत के मरकजी वजीर पीयूष गोयल ने कहा है कि भारत बरतानिया आजाद तजारती मुआहिदा अब तक का सबसे जामे मुआहिदा है। वेनेजुएला में आने वाले तबाहकुन जलजले में हलाकतों की तादाद बढ़कर 164 हो गई है। 1 जुलाई से 36 सफात वाले नए पासपोर्ट या पासपोर्ट की तजदीद की फीस बढ़ाकर 2,500 रूपये कर दी गई है और भारत 28 जून से बांग्लादेश के शहरियों के लिए सियाहती वीजा जारी करने का अमल दोबारा शुरू करेगा। इसी के साथ आलमी खबरों का ये बुलेटिन अब खत्म हुआ।
1: ये आकाशवाणी की उर्दू सर्विस है। आइए सुनते हैं मुहर्रम का खसूसी प्रोग्राम सोज सलाम और मर्सिया।

0: کہ ٹیکنالوجی کی ترقی سے اپنے آپ میں ایسی امتیازی خصوصیات کی حوصلہ افزائی ہوتی ہے. وزیر موصوف نے کہا کہ COVID-19 دہشت گردانہ واقعات یا انتہائی موسمیاتی واقعات جیسے چیلنجوں سے نمٹنے کی غرض سے بین الاقوامی تعاون اور اشتراک کی ضرورت ہے. بنگلہ دیش میں بھارت کے نئے تقرر کردہ ہائی کمشنر دنیش ترویدی نے کل ڈھاکہ میں واقع بنگا بھون میں بنگلہ دیش کے صدر محمد شہاب الدین کو اپنی سفارتی اسناد پیش کرنے کے بعد باضابطہ طور پر اپنے عہدے کا چارج سنبھال لیا. صدارتی محل میں اسناد پیش کرنے کے تقریب کے بعد دنیش ترویدی نے ڈھاکہ میں بھارتی ویزا درخواست مرکز IVAC کا دورہ کیا, جہاں انہوں نے مرکز کے کام کاج کا جائزہ لیا اور حکام سے ملاقات کی. اس مرکز میں ویزا درخواست گزاروں کی بڑی تعداد پر اطمینان کا اظہار کرتے ہوئے ہائی کمشنر نے بنگلہ دیش کے شہریوں کے لیے معمول کی ویزا خدمات دوبارہ شروع کرنے کا اعلان کیا. انہوں نے کہا کہ سیاحتی ویزے کے لیے درخواستیں اس ماہ کی 28 تاریخ سے قبول کی جائیں گی. آخر میں خاص خبریں ایک بار پھر. تجارت اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کہا ہے کہ بھارت برطانیہ آزاد تجارتی معاہدہ اب تک کا سب سے جامع معاہدہ ہے. وینزویلا میں آنے والے تباہ کن زلزلے میں ہلاکتوں کی تعداد بڑھ کر 164 ہو گئی ہے. یکم جولائی سے 36 صفحات والے نئے پاسپورٹ یا پاسپورٹ کی تجدید کی فیس بڑھا کر 2500 روپے کر دی گئی ہے. اور بھارت 28 جون سے بنگلہ دیش کے شہریوں کے لیے سیاحتی ویزا جاری کرنے کا عمل دوبارہ شروع کرے گا. اسی کے ساتھ خبروں کا یہ بلٹن اب ختم ہوا.
1: یہ آکاشوانی ہے, آپ سن رہے ہیں اردو سروس کی نشریات شب کے 1 بجا چاہتے ہیں. اب ہماری تیسری مجلس کی نشریات اختتام پذیر ہوتی ہیں. آپ ہماری نشریات سن سکتے ہیں میڈیم ویوز 1071 کلو ہرٹز, موبائل ایپ نیوز آن AIR اور DD فری ڈش پر.
2: نمسکار, آکاشوانی سماچار کے ساتھ میں رتنا پانڈے. वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने कहा है कि भारत और ब्रिटेन के बीच हुआ मुक्त व्यापार समझौता अब तक भारत द्वारा किए गए सबसे व्यापक समझौतों में से एक है. लंदन में इंडिया ग्लोबल फोरम के यूके इंडिया वीक कार्यक्रम में श्री गोयल ने कहा कि समझौते से दोनों देशों के बीच करीब 48 अरब पाउंड के वार्षिक व्यापार को और बढ़ावा मिलेगा.
3: यूनाइटेड किंगडम फ्री ट्रेड एग्रीमेंट है.
4: भारत ब्रिटेन मुक्त व्यापार समझौता हमारे उद्योगों को नई दिशा दे रहा है. दोनों देशों के उद्योग वैश्विक मूल्य श्रृंखलाओं में साथ काम करेंगे. ये समझौता दोनों अर्थव्यवस्थाओं को मजबूती प्रदान करेगा. भारत और ब्रिटेन मिलकर वैश्विक स्तर पर नई संभावनाएं पैदा करेंगे.
3: एंड टूगेदर बिकमिंग अ फोर्स मल्टीप्लायर.
2: श्री गोयल 3 दिन की ब्रिटेन यात्रा पर हैं. इस दौरान वे 15 जुलाई से लागू होने वाले भारत ब्रिटेन व्यापक आर्थिक और व्यापार समझौते की तैयारियों की समीक्षा कर रहे हैं. राष्ट्रपति द्रौपदी मुर्मू ने कहा है कि आत्मनिर्भर देश संकट काल में आर्थिक स्थिरता बनाए रखने और विकास प्राथमिकताएं पूरी करने में अधिक सक्षम होता है. राष्ट्रपति ने सैन्य इंजीनियरी सेवा के 2023 और 2024 बैच के प्रशिक्षु अधिकारियों को संबोधित करते हुए कहा कि आत्मनिर्भरता राष्ट्रों के लिए रणनीतिक आवश्यकता बन गई है. राष्ट्रपति मुर्मू ने कहा कि ऑपरेशन सिंदूर के दौरान ये स्पष्ट हो गया कि स्वदेशी रक्षा क्षमताएं, उन्नत प्रौद्योगिकी और मजबूत घरेलू औद्योगिक आधार किसी राष्ट्र की परिचालन तत्परता और रणनीतिक प्रभावशीलता बढ़ाने के लिए अति आवश्यक हैं. राष्ट्रपति ने कहा कि सैन्य इंजीनियरी सेवा देश के रक्षा ढांचे की रीढ़ है. प्रधानमंत्री नरेंद्र मोदी ने कल नई दिल्ली में संयुक्त राष्ट्र महासचिव की वित्तीय मामलों के विशेष सलाहकार नीदरलैंड की महारानी मैक्सिमा से मुलाकात की. श्री मोदी ने एक सोशल मीडिया पोस्ट में बताया कि मुलाकात के दौरान उन्होंने चर्चा की कि भारत की डिजिटल सार्वजनिक अवसंरचना किस प्रकार वित्तीय सेवाओं को अधिक सुलभ और किफायती बनाकर जीवन सुगमता बढ़ा रही है और लोगों को व्यापक स्तर पर सशक्त बना रही है. प्रधानमंत्री ने कहा